0: वो कहेंगे क्यों नहीं, जरूर हिदायत करने वाला आया था, लेकिन हमने उसको झुटला दिया और कहा कि खुदा ने तो कोई चीज नाजिल ही नहीं की, तुम तो बड़ी गलती में पड़े हुए हो।
1: وَقَالُوا لَوْ كُنَّا نَسْمَعُ أَوْ نَعْقِلُ مَا كُنَّا فِي أَصْحَابِ السَّعِيرِ
0: اور کہیں گے اگر ہم سنتے یا سمجھتے ہوتے تو دوزخیوں میں نہ ہوتے۔
1: فَاعْتَرَفُوا بِذَنْبِهِمْ فَسُحْقًا لِأَصْحَابِ السَّعِيرِ
0: پس وہ اپنے گناہوں کا اقرار کر لیں گے، سو دوزخیوں کے لیے رحمت خدا سے دوری ہے۔
1: In

0: السلام علیکم سامعین عزیز وقار، میں ہوں آپ کا میزبان ڈاکٹر کرار حیدر، اور پروگرام کا موضوع ہے، ایک جو بڑا موضوع ہے، وسیع موضوع ہے، درون لاہور کی انکہی کہانیاں۔ ہم پہلے اس پہ 5 پروگرام کر چکے، آج اس سلسلے کا 6ٹا پروگرام ہے۔ آج کے پروگرام کا موضوع ہے ڈائریکٹر۔ یہ بھی درون لاہور کی ایک ایسی کہانی ہے جو آپ میں سے اکثر نے نہیں سنی ہوگی، اگر سنی ہوگی تو میں ظاہر ہے نام تو لوں گا نہیں، جیسے میں پہلے نہیں لیتا سوائے چاند ناموں کے، یہاں بہت ضروری ہوتا ہے، لیکن آپ کو پتہ لگ جائے گا کہ اندرون لاہور اپنے تئیں کیسی کیسی لازوال شاہکار قصے کہانیاں لیے بیٹھا ہے، اور جن کو آشکار کرنا، جن کو ہویدا کرنا مجھے اندرون لاہور کا باسی ہونے کے ناطے مجھ پہ لازم ہو جاتا ہے، اسی لیے اس سلسلے کو شروع کیا ہے۔ اگر آپ پذیرائی بخشیں گے تو میرا خیال ہے یہ ایک لامتناہی سلسلہ ثابت ہوگا، کہانیوں کی کوئی کمی نہیں، کہ لاہور میں زندہ دلانے لاہور ان کو ایسے ہرگز نہیں کہا جاتا، ان کی مخصوص عادات ہیں، ان کے خاص طور طریقے ہیں، جس کی بنا پہ ہر دن شہر میں رہنے والے کو ایک نئی کہانی دیکھنے کو ملتی ہے، لیکن یہ منحصر ہوتا ہے دیکھنے والے پہ، شاہد پہ، مشاہدہ کرنے والے پہ، کہ کیا وہ اس کہانی کو اپنے اندر سمیٹ بھی پاتا ہے یا نہیں، اور اگر سمیٹ پاتا ہے تو اس کو بعد میں کس طریقے سے آشکار کرتا ہے۔ تو بنیادی مقصد یہی ہے اس پروگرام کا۔ ڈائریکٹر، بعد میں آخری جملوں میں آؤں گا اس کو میں ڈائریکٹر کیوں کہتا ہوں۔ صبح کا وقت تھا، شہر کے لوگ، درون لاہور کے لوگ اپنے اپنے کام کاجوں کی طرف جا رہے تھے، چونکہ شہر میں سیڑھیاں ہوتی تھیں بہت زیادہ، اور ایک دوسرے سے پیوست ہوتے تھے، جڑے ہوئے ہوتے تھے، منسلک ہوتے تھے۔ ویسے بھی آپ کو پتا ہے آخر دو جہاں رحمت علی العالمین، خاتم النبیین، خاتم المرسلین، انہوں نے کہا تھا کہ امت محمدیہ، محمدی ایک عمارت کی مانند ہے جس کی ہر اینٹ دوسری اینٹ سے جڑی ہوئی ہے۔ شاید اسی بنا پر شہر کے لوگ جو تھے، وہ چاہے دل سے تو بہت زیادہ جڑے ہوئے نہ ہوتے بھی تھے، لیکن ان کی دیواریں ایک دوسرے کے ساتھ بہت قریبی تعلق رکھتی تھیں، اور جو ہمسائے ہوتے تھے انہوں نے درمیان میں دیواروں میں کھڑکیاں بھی اور درزیں بھی بنا رکھی تھیں، اس سے وہ جو کسی کے اچھا پکوان پکتا تھا تو وہ ایک دوسرے کے ساتھ اس کو مبادلہ کرنے میں فخر محسوس کرتے تھے، اور ضرورت بھی محسوس کرتے تھے کہ ہمسائے کا حق ہے۔ ایک لاہور میں لفظ بولا جاتا ہے پنجابی میں، حق ہمسایہ ماں پیو جایا، یعنی ہمسائے کا حق اسی طرح ہی ہے جس طرح آپ کے ماں اور باپ کے جنے ہوئے بچوں کا، یعنی آپ کے بہن بھائیوں کا حق ہے۔ تو صبح کا وقت تھا، بازار کے بیچوں بیچ ایک بچہ سکول کے کپڑے پہنے ہوئے، یونیفارم پہنے ہوئے، زمین پر دراز تھا اور لوٹ پوٹ ہو رہا تھا۔ آنے جانے والے ششدر تھے کہ کیا وجہ، بستہ بھی ساتھ پڑا ہے، بچہ جو ہے اسکول کے لباس میں ملبوس ہے اور کوئی اس کو تکنے والا ہی نہیں ہے۔ تو جو کھڑا ہو کے اسے پوچھتا تھا تو ایک ہی لفظ دہراتا تھا، بار بار ایک ہی لفظ دہراتا تھا، اس کی تکرار کرتا تھا کہ دیکھو میرے کار والے، پنجابی میں، پنجابی زیادہ بولتا تھا۔ میں اس کو کوشش کروں گا اردو میں اس کا میں ترجمہ کر سکوں، لیکن لطف زبان کا اپنا ہی ہوتا ہے، لہٰذا میں جہاں جہاں ضروری سمجھوں گا پنجابی کا تسمہ ضرور لگاتا جاؤں گا کہ دیکھو میرے کار والے، لگتا ہے میں انہاں دا متریا پتر ہوں، سن دے ہی نہیں میری، میری گل ہی نہیں منتے، اپنی کری جاندے نے، میری ایک بھی گل نہیں سنتے، یعنی اردو میں، یعنی میرے گھر والے کیا گھر والے ہیں کہ چاہتے ہیں صرف اپنی منوائیں اور میری ایک بھی نہ سنیں۔ لوگوں نے گھر والوں کو بلانا اور گھر والوں نے ایک نئی کہانی چھیڑ دینی۔ بہرحال یہاں ختم کرتے اور آگے چلتے ہیں۔ یہی بچہ جب اسکول پہنچتا ہے تو اسکول پہنچ کے اس کا اساتذہ کے ساتھ بھی، زیادہ تر ان دنوں میں چونکہ یہ 7 سے 8 سال کا بچہ تھا لہٰذا استانیاں ہی پڑھاتی تھیں چھوٹے بچوں کو، کیا آپ کو پتا ہے عورت کو اللہ نے جو مقام عطا کیا ہے، اسے میں پہلے بھی کہہ چکا ہوں اور اچھی بات کو دہرانے میں کوئی حرج نہیں ہوتا، کہ شیخ سعدی فرماتے ہیں کہ ماں کی گود وہ جگہ ہے، وہ آغوش ہے، وہ آغوش ہے، فارسی میں آغوش کہتے ہیں، اردو میں آغوش کہتے ہیں، وہ پناہ گاہ ہے جس میں کہ آئندہ آنے والی نسل پروان چڑھتی ہے۔ تو استانیوں کے ساتھ بھی इस बच्चे का रवैया वैसा ही था, यानी किसी बात पे अड़ जाना और मुसिर होना कि जो मैं कह रहा हूं वैसे ही किया जाए, आपकी मैं बात नहीं मानूंगा, यानी जिद्दी किस्म का, नटखट किस्म का ये बच्चा था। बहरहाल बहुत ज्यादा इस पे भी मैं रोशनी नहीं डालूंगा, मुख्तलिफ पहलुओं को बताते हुए मैं आपको लेके आऊंगा कि क्यों आज के मौजू को मैंने जो नाम दिया शुरू में उसकी वजह क्या है। उसके बाद ये बच्चा बड़ा शौकीन था, खेल का बहुत शौकीन था, पतंगबाजी जो कि अंदरूनी शहर में रहने वाले लोगों के लिए तीन चीजें लाजमा मलजूम होती हैं, गिनी जाती हैं, यानी पतंगबाजी जानते हो जो कि आजकल मतरूक हो चुकी है, हमने लोगों का रोजगार बंद कर दिया, पहले भी बता चुका हूँ लेकिन बार बार बताऊंगा, बड़े रोजगार वाबस्ता थे। जब बसंत आती थी तो घर घर में लाहौर के नवा में जो गिर्द नवा में जो कस्बे थे, मुरीद के था, कसूर था, छांगा मांगा था, रायविंड था, उसमें औरतें भी घर में बैठ के पतंगे बनाती थी और इस तरीके से अपने मर्दों का हाथ बटाती थी घर के निजाम को चलाने के लिए। तो एक चीज तो पतंगबाजी हो गई, इसमें मैं अक्सर फेसबुक पे लिखता रहता हूँ, मेरे स्टूडेंट्स देखते हैं, आप भी जरूर देखिएगा फेसबुक पे मेरे नाम से, करार हैदर के नाम से, मैंने पतंगबाजी लाहौर की पतंगबाजी पे और जो पकवान पकते हैं उस हवाले से, जो कि भी 25 साल से ख़त्म हो चुका है, सिलसिला मौकूफ हो चुका है, मैंने 3 उस पे शेयर किए हैं जो है पोस्ट, ज़रूर पढ़िएगा। आज इतने बताना काफ़ी है कि अंदरून लाहौर के लोग, जिसको फारसी में दरून कहते हैं, अंदरून लाहौर के बासी, एक तो उनको पतंगबाजी आती थी और आनी चाहिए थी, ये खासा था भाई, दूसरा वो क्रिकेट के बड़े मदा थे, बड़े शौकीन होते थे। इसमें भी किस तरीके से लाहौर में क्रिकेट मैच में तबसरा किया जाता था और पहले किस तरीके से स्कोर से शायकीन को और नाजरीन को आगाह किया जाता था, वो भी एक प्रोग्राम अलग से करूंगा। तीसरी चीज कि दरूने लाहौर के जो लोग थे, खास तौर पे बड़े भी और बच्चे, तो खास तौर पे बच्चे वाले, वो लड़ाई में बड़े शौक से हिस्सा लेते थे, यानी लड़ने भिड़ने में उनका कोई सानी नहीं था। अभी आपको समझ आ गई जिस बच्चे का मैं जिक्र कर रहा हूँ वो क्यों इस तरफ मायल था, उसको ये चीज वदियत हुई थी, क्योंकि इंसान अपने माहौल से सीखता है ना, ठीक है, इसलिए उसने अपने माहौल से ये चीज सीखी। थोड़ा सा बड़ा हुआ तो क्रिकेट का मैदान अंदरूने शहर में, क्रिकेट की पिच, और इस बच्चे की जब ये नौजवान बना, इसकी फिर वही जिद एक नया रूप धार गई। वो नया रूप ये था कि ये तकाजा करता था कि अगर उसकी टीम की, जिसका के वो हिस्सा होता था, खिलाड़ी होता था, अगर उस टीम ने बैटिंग करने का फैसला किया है तो उसका ये मुसलसल तकाजा होता था अपने कप्तान से, उससे बतौर ओपनर भेजा जाए, यानी ओपनिंग बल्लेबाज के तौर पे उसको भेजा जाए, भेज दिया जाता था। भेजना कप्तान की मजबूरी होती थी, ये मनवा लेता था अपनी बात, इसलिए कि डर था कि अगर इसको इनकार कर दिया इसने फड्डा डाल देना और मैच नहीं हो पाएगा। हो गया जनाब, ओपनिंग बल्लेबाज के तौर पर भेज दिया। और एक दिन का किस्सा सुनाऊं कि इत्तेफाक से हम देख रहे थे वो मैच, ये जो साहब थे, ये जो नौजवान थे जिनका बचपन मैंने आपको बताया, नौजवानी की दहलीज पार कर चुके थे, इन्होंने क्या किया कि पहले बॉल पे ही ये बोल्ड हो गए। इन्होंने जनाब अंपायर ने जब उंगली खड़ी की, इन्होंने कहा मैं तो नहीं पिच छोड़ता, इन्होंने विकेट छोड़ने से इनकार कर दिया। साहब ने पूछा भाई तुम बोल्ड हो गए हो, कहते नहीं मैं तो रेडी नहीं था, मुखालिफ बॉलर ने बॉल कर दिया, मैं तो रेडी नहीं था। और दूसरी बात और जिसमें सब खिलखिला के हंस पड़े, ये तो ट्राई बॉल था जो महल्ले की क्रिकेट में हुआ करता है, ये पहला बॉल ट्राई बॉल है, भी देख लो तुम अगर आउट हो गए तो नहीं माना जाएगा, प्ले बॉल बाकायदा आगाज होता है, कहते ये तो ट्राई बॉल था। बहरहाल इसकी एक झलक आपको बता रहा हूँ, जेन में रखिएगा, आगे इस पे फिर आऊंगा दोबारा वापस। चलते चलते जनाब इस तरह जब बॉलिंग की नौबत आनी, जिस टीम का ये नुमाइंदा होता था, इसका फिर यही तकाजा, इसका फिर यही इसरार, इसकी फिर यही धुन कि भाई मुझे पहला ओवर दो, मुझे पहला ओवर दो, यानी अटैक बॉलर मैं हूँ। और जाहिर है कुछ मजबूरियों की वजह से ये बहुत ज्यादा पेस जनरेट नहीं कर सकते थे। जो क्रिकेट के शायकीन हैं वो जानते हैं कि जब बॉल में शाइनिंग होती है तो क्यों फास्ट बॉलर्स को दिया जाता है। आजकल अगरचे वो नहीं रहा तरीकाकार, T20 के आने की बिना पे नए रूल्स एंड नई रिवायात बन गई हैं, लेकिन जो असल में क्रिकेट की रूह है ना, जिस तरह कहते हैं ना मौसीकी की रूह क्लासिकल म्यूजिक है, इस तरह क्रिकेट की रूह जो है वो टेस्ट क्रिकेट है। लेकिन लोगों के पास इतना वक्त नहीं है, टेक्नोलॉजी ने इतनी फलांगे मारी कि जो रिवायात थी वो दम तोड़ती नजर आती हैं हर जगह पे। چاہے کھیل کا میدان ہو، چاہے کلاس روم ہو، چاہے کوئی فنکشن ہو، خاندانی ہو یا عوام کا ہو، سیاست ہو، عدالت ہو، ہر جگہ آپ کو ٹیکنالوجی ہی بڑا زبان ہوتی نظر آتی ہے۔ لیجئے محترم سامعین، ایک وقفے کی طرف چلتے ہیں، کہیں مت جائیے گا، کیونکہ بہت سے اچھوتے اور دلچسپ پہلو ہیں جو میں نے آپ کے گوش گزار کرنے ہیں۔
1: دو پتے پتجھڑ کے پیڑوں سے اترے تھے، پھر اگنے کی چاہت میں اس صحراؤں سے گزرے۔ جب درخت ہمارے لیے اتنا کچھ کرتے ہیں تو کیوں نہ ہم ان کی خاطر ایک قدم اٹھائیں۔ ذرا سوچئے کہ جنگلات ہمارے لیے کیا کچھ کرتے ہیں۔ جنگلات درجہ حرارت میں کمی لاتے ہیں، آکسیجن مہیا کرتے ہیں، کاربن ڈائی آکسائڈ جذب کرتے ہیں، ماحول کو ٹھنڈا اور خوشگوار کرتے ہیں، پرندوں کے لیے ٹھکانہ ہے، سیلاب میں رکاوٹ بنتے ہیں۔ یہ حقیقت ہے کہ جنگلات انسانی زندگی کا لازمی جزو ہیں، اس لیے اپنے حصے کا پودا لگائیے تاکہ آنے والی نسل تک وہ ایک تناور درخت بن کر کھڑا ہو۔ A public service message by Faculty of Media and Communication Studies, University of Central Punjab.
2: In Sadaye Lahore, In Sadaye UCPS, Lotfan Gush Bedahid, FM 92.6.

0: ये आवाज है लाहौर की, ये आवाज है यूसीपी की। तो सुनते रहिए एफएम 92.6 यूसीपी की दुनिया।
1: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया और हमारे साथ हैं सर राशिद हुसैन, सर हमजा अमीन। अच्छा, अब हम थोड़ा सा एंड की तरफ जा रहे हैं, तो मैं एक जनरलाइज सा क्वेश्चन करूंगी। अगर आपको अपनी ज़ुबान के बारे में एक सेंटेंस बोलना हो तो आप क्या बोलेंगे? पहले हम सर हमजा से पूछ लेते हैं कि वो क्या कहना चाहेंगे।
2: I would say it's the language of future. I won't say it's the contemporary language, but it is the language of future.
1: Okay. And for Sir Rashid Hussain, what do you have to say?
3: English language is a tool currently for companies, for countries, for academia, because it is being used for not only for exploitation, for so many positive things as well. So I think the thing which is very dominant cannot be inevitable.
1: अच्छा, अभी हम बात एक डिस्कस कर रहे थे कि आपको क्या लगता है अकेडमिया में फिलहाल किस लैंग्वेज का ज़्यादा रोल है और वो किस तरह से प्ले किया जा रहा है? आप दोनों थोड़ा सा अपने बारे में ओपिनियंस बताएं।
2: अकेडमिया में पिछले एक सेंचुरी या मोर देन अ सेंचुरी अगर हम देखें तो दो वजह से इंग्लिश लैंग्वेज ही डोमिनेंट है। बिकॉज एक तो कॉलोनाइजेशन की वजह से, तो जो कॉलोनाइजर्स थे वो कॉलोनाइज्ड को स्कॉलरशिप्स दे के या अपने यहाँ जॉब्स दे के तो अपना एक सॉफ्ट इमेज क्रिएट करते थे। दैट इज़ अ कॉन्सेप्ट ऑफ सॉफ्ट पावर एज वेल इन इंटरनेशनल रिलेशंस। लेकिन चूंकि अभी वो रोल जो है वो कदरे कम होता जा रहा है बिकॉज ऑफ सोशल मीडिया इमर्जेंस। लैंग्वेज का अपना तो एक रोल है ही, लेकिन सोशल मीडिया पे जो अबंडेंस ऑफ इंफॉर्मेशन है या अवेलेबिलिटी ऑफ इंफॉर्मेशन है, उसकी वजह से एक कॉमन लेमैन को भी ये चीज़ें समझ में आ गई हैं कि हमारा सिर्फ लैंग्वेज सीखना ही मकसद नहीं था या एक ही लैंग्वेज जो है वही कोई डिवाइन लैंग्वेज नहीं है। अभी हमारा जो टिल्ट है वो किसी भी तरफ हो सकता है, हमें सिर्फ ये देखना होता है कि हमें किस तरफ से बेनिफिट ज़्यादा मिल रहे हैं। तो वो कुछ चीज़ें मुश्किल तो रहेंगी हमारे लिए थोड़ा, हमारे जैसी पॉलिटिकली इनस्टेबल इकोनॉमीज़ की वजह से, बट हमें कुछ ना कुछ बेनिफिट्स दोनों तरफ से मिलेंगे क्योंकि हम इसी तरह से ही चल रहे हैं।
3: मुझे ये लगता है कि अंग्रेज़ी ज़ुबान जितनी वाइड स्प्रेड है उसकी इम्पोर्टेंस इस हवाले से बहुत ज़्यादा है कि हम टेक्नोलॉजी के दौर में रह रहे हैं और हमारी ज़िंदगियों को एल्गोरिदम ड्राइव कर रहा है और उसका बहुत ज़्यादा ताल्लुक अंग्रेज़ी ज़ुबान के साथ। इवन वो बच्चे जो सॉफ्टवेयर इंजीनियरिंग में इनरोल्ड हैं या वो सॉफ्टवेयर इंजीनियर बन रहे हैं, जब वो प्रोग्रामिंग या स्पेसिफिकली कोडिंग सीखते हैं, तो उसके लिए भी बहुत ज़रूरी है कि वो अंग्रेज़ी ज़ुबान पर महारत रखते हों या कम अज़ कम उसकी बेसिक्स जानते हों। तो इसको अगर हम पॉलिटिकली लिंक करें चीज़ों को, तो वो ये बनता है कि सोशल मीडिया पर नैरेटिव बनते हैं। इवन पॉलिटिकल कैंपेन्स, इलेक्शन कैंपेन्स सोशल मीडिया पर रन की जाती हैं और वहाँ पर जो नैरेटिव बनता है वो लोगों को ड्राइव करता है या एक राय कायम करने पर मजबूर करता है। तो सारी दुनिया एक तरफ एक कंटेंट यूज़ कर रही है जो कि अंग्रेज़ी ज़ुबान में है और वो ममालिक उसको ड्राइव कर रहे हैं जो कि अंग्रेज़ी ज़ुबान बोलने वाले हैं और समहाउ एक ग्लोबल इस्टेब्लिशमेंट के तौर पर भी कंसिडर किए जाते हैं। जबकि दूसरी तरफ हम देखते हैं कि सिर्फ इस एक पहलू में चाइना ज़रा सा पीछे नज़र आता है, क्योंकि चाइना का अपना सिस्टम है, सर्च इंजन अपना है, सोशल मीडिया अपना है, उसके ज़रिए से वो अपनी आवाम का नैरेटिव या उनकी ओपिनियन तो शेप अप कर पाते हैं, मगर दुनिया पर उसका क्या असर है वो इस हवाले से अभी इस रेस में थोड़ा सा पीछे हैं। मगर वो इसको कंपनसेट करने के लिए इकॉनमी के हवाले से मुख्तलिफ स्ट्रेटजीज़ यूज़ कर रहे हैं और एक बहुत बड़े कॉम्पिटिटर के तौर पर सामने आए हैं।
1: आप बिल्कुल सही कह रहे हैं और मैं आप दोनों के ओपिनियन से इत्तेफाक करती हूँ। आपको भी पता है कि दुनिया के अंदर तीन चीज़ें जिन पे ज़्यादा मेन फोकस होता है और इनका इन्फ्लुएंस पूरी दुनिया पे होता है, एक टेक्नोलॉजी, एक एकेडमिया और एक इकॉनमी। एकेडमिया के पॉइंट पे तो हमने बात कर ली, लेकिन अगर हम टेक्नोलॉजी के बारे में बात करें, आपको क्या लगता है कि दोनों ज़बानों का टेक्नोलॉजी के अंदर क्या किरदार है?
2: ओके, जैसे हम पहले भी बात कर रहे थे लैंग्वेज का एकेडमिया में रोल किस तरह से है, दूसरी तरफ अगर हम देखें तो चाइना दुनिया का सबसे बड़ा प्रोड्यूसर है। वो आप मोबाइल फ़ोन की सेंस में ले लें, लैपटॉप्स की सेंस में ले लें, आप ایئر کنڈیشنر کی سینس میں لے لیں, آپ نے پچھلے ہی دنوں سنا ہوگا کہ بی وائی ڈی سرپاسز ٹیسلا. تو چائنا ایک بہت تیزی سے بڑھتی ہوئی اکانومی ہے ان سینس آف ٹیکنالوجی. تو اگر آپ اس شفٹ کو بھی دیکھیں تو لینگویج میں تو چائنا نے خود کو بہت دیر پیچھے رکھا, لیکن ابھی اے آئی اور چیٹ جی پی ٹی اور ان چیزوں کی ایمرجنس کی وجہ سے چیزیں قدرے آسان ہو گئی ہیں, ٹرانسلیشن آسان ہو گئی ہے, تو ان کو اب کمیونیکیٹ کرنا آسان ہو گیا ہے دوسری دنیا کے ساتھ. اس کے بعد چونکہ چائنا دنیا کا پانچواں حصہ آبادی بھی ہے, ایک ہی ملک, تو سارے ایشیا کی پروڈکشن آپ آئی فونز کی دیکھ لیں, آپ ایچ پی کی دیکھ لیں, آپ ڈیل کے لیپ ٹاپس کی دیکھ لیں, تو ایشیا کی ساری پروڈکشن وہ کمپنیاں بھی آ کے چائنا میں ہی کرتی ہیں اور پھر چائنا سے اس پورے ریجن میں ڈیلیور کرتی ہیں. تو ٹیکنالوجی کی وجہ سے تو وہ ایک ملک اٹ سیلف ایک جائنٹ ہے. سو اس کے کچھ نقصانات بھی ہیں ہمارے جیسے چھوٹے ملکوں کو گلوبل وارمنگ کی صورت میں, بٹ وہ ٹیک جائنٹ ہیں تو وہ اس پہ ڈومینیٹ کر رہے ہیں اگلے آنے والے کچھ سالوں میں مزید.
1: بالکل صحیح کہا آپ نے. اور ہم تھرڈ فیکٹر پہ بھی بات کر لیتے ہیں جو کہ اکانومک فیکٹر ہے. آپ کو کیا لگتا ہے چائنا اور چائنا کی زبان اور انگلش زبان ان دونوں کا کیا اکانومک لیول پہ افیکٹ ہے؟
2: اوکے, اسی کو اگر ہم لے کے چلیں تو ویسٹرن ورلڈ نے یو این او, آئی ایم ایف اور ورلڈ بینک بنائے تاکہ وہ ڈفرینٹ چھوٹے ممالک کو ایڈ دے سکیں یا ان پہ اپنی ڈومیننس برقرار رکھ سکیں. لیکن اگر آپ کرنٹ ڈیٹا کے مطابق دیکھیں تو امریکہ اٹ سیلف چائنا کا سب سے بڑا مقروض ملک ہے, اور اس کے بعد ہم پاکستانی سی پیک کے تھرو آ جائیں یا آپ ڈفرینٹ اور پروگرامز کے تھرو آ جائیں, ہم چائنا سے بہت سارے پیسے قرضوں, ایڈز یا ڈفرینٹ میمورینڈمز کے تھرو پیسے لے رہے ہیں تاکہ ہم ان کے ساتھ بنے رہیں. تو ٹیکنالوجی اور اکانومی میں اس ٹائم پہ اگر آپ دیکھیں تو چائنا کا, جو میں نے پہلے بھی مینشن کیا تھا, 17.6% آئی تھنک جی ڈی پی, ٹوٹل ورلڈ جی ڈی پی کا شیئر ہے. تو ہم ان کی اس امپورٹنس کو کبھی بھی اگنور نہیں کر سکتے. ایک ریسنٹ ڈیولپمنٹ میں جس میں کہ دنیا نے دیکھا کہ پہلے بوئنگ کی ڈومیننس تھی جو کہ ایک امریکن کمپنی ہے ایئر ایویشن میں, تو وہ ڈومیننس چائنا نے پچھلے سال میں ختم کر دی ہے. چائنا کا اپنا ایک طیارہ C919 آپریشنل ہو گیا ہے, اس وجہ سے بوئنگ کو اپنے طیارے واپس لینے پڑ رہے ہیں, اور اس میں ایک وجہ تو ٹیرفز بھی ہیں جو امپوز کیے گئے, اور دوسری وجہ یہ ہے کہ چائنا چونکہ ایک ایمرجنس پاور تھی تو وہ اپنی ہی اکانومی کو سٹیبل کرنے کے لیے ان کا جو ڈالر آؤٹ فلو تھا وہ روکنے کے لیے انہوں نے اپنی ساری پروڈکشن شروع کر دی ہے, وہ بے شک گاڑیوں میں ہو, فونز میں ہو یا جہازوں میں ہو.
1: سر راشد حسین سے میں پوچھنا چاہوں گی کہ انہوں نے ٹیکنالوجی, اکیڈمیا اور اکانومی تینوں کے بارے میں رائے سنی ہے, اب وہ اپنی رائے اس کے بارے میں کیا دینا چاہیں گے؟
3: اس کے بارے میں میں اپنی رائے کا اظہار اس حوالے سے کروں گا کہ ریسنٹلی نیشنل یونیورسٹی آف ماڈل لینگویجز میں ایک کانفرنس ہوئی, وہاں پر ہماری فریٹرنیٹی کے جو ایکسپرٹس ہیں انہوں نے اپنی رائے کا اظہار جو کیا وہی میری رائے ہے, اور میں اس رائے کو سیکنڈ کرتا ہوں. وہ یہ ہے کہ اے آئی کے ایمرجنس سے پہلے لینگویج آف اکیڈیمیا اور اس کی امپورٹنس اور بطور سبجیکٹس یہ مختلف یونیورسٹیز میں یا تعلیمی اداروں میں پڑھائی جاتی تھی, جبکہ وہ کام اب اے آئی بہت آسانی سے چند سیکنڈز میں کر کے دے رہے ہیں. اب اس کے خلاف ایک آرگیومنٹ یہ ہو سکتا ہے کہ کیا وہ ایتھیکل ہے یا نہیں ہے, جبکہ حقیقت یہ ہے کہ بہت سارے جرنلز نے, پبلشرز نے اس حقیقت کو تسلیم کیا ہے کہ اے آئی کا یوز ایک حد تک بالکل ٹھیک بات ہے. اور اگر ہم اس کا کمپیریزن پاسٹ کے ساتھ کرتے ہیں تو پہلے بھی پروفیسرز کے پاس ریسرچ اسسٹنٹس ہوا کرتے تھے, پروفیسر صرف ان کو ڈکٹیٹ کیا کرتے تھے, گائڈ کیا کرتے تھے, اور وہ تحریر اصل میں ریسرچ اسسٹنٹ کی طرف سے ہوا کرتی تھی. تو میرے خیال سے اس حد تک تو انگریزی جو ہے وہ تھوڑی سی, یعنی اس کی ریکوائرمنٹس یا اس کو سیکھنے کے حوالے سے جو تردد اسٹوڈنٹس کی طرف سے تھا وہ تھوڑی تبدیل ہوئی ہے. جہاں تک اکانومی کی بات ہے اس لحاظ سے میں سر حمزہ کی بات سے بالکل اگری کرتا ہوں کہ چائنا جو ہے وہ ایک ایمرجنگ اکانومی ہے, اور ہم یہ توقع رکھ سکتے ہیں کہ اگلے کچھ سالوں میں انگریزی کی امپورٹنس اس حوالے سے کم ہو سکتی ہے. آخری بات وہ یہ کہ لینگویج جو ہے ٹیکنالوجی کی ابھی بھی وہ انگریزی ہی ہے, تو مجھے لگتا ہے کہ اگر انگریزی کو اس حوالے سے ذرا سا بھی اگنور کیا گیا یا ایویٹیبل بنایا گیا, اس کے امیجیٹ اور فار فلنگ ریپرکشنز ہو سکتے ہیں کسی بھی اسٹوڈنٹ کے لیے یا کسی بھی ادارے یا ملک کے لیے.
1: بہت شکریہ سر راشد حسین اور سر حمزہ امین اپنے خیالات کا اظہار کرنے کے لیے. آج کا ہمارا ٹاپک تھا امپورٹنس آف چائنیز اینڈ انگلش لینگویج. ہمارے ساتھ تھے سر راشد حسین اور سر حمزہ امین. بہت شکریہ سر راشد حسین اور سر حمزہ امین اپنے خیالات کا اظہار کرنے کے لیے. آج کا ہمارا ٹاپک تھا انگلش اور چائنیز لینگویج کی امپورٹنس کے بارے میں. ہمارے ساتھ ہے سر راشد حسین اور سر حمزہ امین. آگے بھی ہم اسی طرح کے معلوماتی پروگرام لاتے رہیں گے. ابھی ہمیں اجازت دیجیے, سنتے رہیے گا FM 92.6 UCP کی دنیا. اللہ حافظ.